0: आशा जरातै लालमानी जरो खर्चा का जादुनु चमुङ जादुनी रचमुङको पोटी देउरम बाहिर चप्जा रचम खर्चा का अफारिताव खर्चा का नातोक नातोङनी मुङ खा दाइद्रो अनातोक खर्चा का बिनगुलैनी बखाक नातोङनो शिक्षा रुही चन्द्र देवबर्मा
1: ओ आदलाय सासिब्लासा दाम बमदि सामुङ नाङै फायमानियो
2: दवा कोन आसुंग ना रेगारा दिता
3: दो आसुगु आसुगु इकोरा आसु छिन
2: दो हाके सागरा दिखाई यंग आजलाय तामुनि बुमति सामु नाङै फेमेनि
3: यंग सला ता यंग रै नरक बेबाग नो साइ मामबायो सिं दोपा हामप्राय बदल तामन तै सामु तांगै तं
2: आबु दा कक्सा साइ मानु तामु साइ माइ न्यांग ना सा
1: कुबुन्य यो आजलाय सा ताबुक सा जोरा सिने आम साइ रगोले आबो हायरो गरि खनाबले
3: गरि तंगमानि ता यंग्रै
1: हनकाय
2: तामुसा ताबुखै चिनि आमचायो हापाइखे हाइदा
3: हापाइखनता हाइपनो जेंसाद्राबो हंके काहामके साखथारि कासु